0: सरकार ने मेटा को वाजे किया कि वो सिर्फ सालिस प्लेटफॉर्म की तारीफ के तहत नहीं आती, बल्कि वो खुद फैसला करती है कि कौन सा मवाद किस तारीफ को दिखाया जाए। इस पर मेटा ने अपनी गलती तस्लीम करते हुए माजरत का इजहार किया। आज दफा 370 और 35 ए को तारीखी तौर पर मनसूख किए जाने को 7 बरस मुकम्मल हो गए। इस मौके पर अपने पैगाम में वजीर आजम मोदी ने कहा कि 2019 में आज के दिन ही दफा 370 और 35 ए को मनसूख किए जाने के बाद से जम्मू कश्मीर और लद्दाख के अवाम की जिंदगियों में काया पलट कर देने वाली तब्दीलियां आई हैं। एक सोशल मीडिया पोस्ट पर जनाब मोदी ने इस बात को उजागर किया कि मरकज के ज़ेर इंतज़ाम दोनों इलाकों में बुनियादी ढांचों में तौसी हुई है और तालीम, हिफ्ज़ान सेहत, सनतकारी और खेलकूद जैसे शोबों में मौके में इजाफा हुआ है। उन्होंने कहा कि ख्वातीन और हाशिए पर रह रही बिरादरियों और उन अफराद को जिन्हें दहाइयों से बुनियादी आईनी हकूक नहीं दिए गए, उन्हें आईन के मुकम्मल नफाज से बाख्तियार बनाया गया है। उन्होंने जम्मू कश्मीर के साथ साथ लद्दाख की तरक्की के हुकूमत के अज़्म का यादा किया ताकि इस बात को यकीनी बनाया जा सके कि हर शहरी को विकसित भारत के लिए बड़े ख्वाब देखने, उन्हें शर्मिंदे ताबीर करने और इस सिलसिले में ताउन करने का मौका हासिल हो। दफ़ा 370 को मनसूख किए जाने के 7 बरस मुकम्मल होने के मौके पर कानून इंसाफ के मरकजी वजीर अर्जुन राम मेघवाल ने मीडिया से बातचीत करते हुए कहा कि इस तारीखी कदम से जम्मू कश्मीर में तरक्की में तेजी आई है।
1: धारा 370 और 35 से ये एक विभेदकारी और अन्याय पूर्वक एक धारा थी जिसको समाप्त किया नरेंद्र मोदी जी ने, और उसके बाद जम्मू कश्मीर में विकास की रफ्तार भी तेज हुई, विरासत और विकास दोनों को बल मिला, वहाँ के नागरिकों को रोजगार मिला, पहली बार उन्होंने इंफ्रास्ट्रक्चर में इतना काम होते हुए देखा, तो नागरिक तो वहाँ खुश है।
0: दफा 370 को मनसूख किए जाने के 7 बरस बाद जम्मू कश्मीर में बुनियादी ढांचे, कनेक्टिविटी, हुक्मरानी, सियाहत, सरमायाकारी और सिक्योरिटी में खातिर खा तरक्की हुई है। मरकज़ के ज़ेर इंतज़ाम इलाके में बेहतर बुनियादी ढांचे, कनेक्टिविटी, अवामी खिदमात और इकतसादी तरक्की के जरिए यकसर तब्दीली आई है जिससे हुक्मरानी और मेयार ज़िंदगी बेहतर हुए हैं। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। पंजाब पुलिस ने तलबा के हालिया एहतजाज के दौरान दिल्ली के जंतर मंतर को निशाना बनाने के सिलसिले में दहशतगर्दी के एक सरहद पार ग्रुप के मंसूबे का पर्दाफाश किया है। अमृतसर पुलिस की जानिब से पता लगाए गए आईएसआई के हामी सरहद पार दहशतगर्दी के 2 ग्रुपों ने तहकीकात के दौरान इंकशाफ किया कि वो पेट्रोल बमों के साथ एहतजाज के मकाम पर हमला करने के इरादे से दिल्ली गए थे। अमृतसर के पुलिस कमिश्नर गुरप्रीत सिंह भुल्लर ने कहा कि हिरासत में लिए गए 9 अफराद में से 4 कम उम्र के हैं और उन्हें आईएसआई के आकाओं ने तरबियत दी है। भारतीय रिजर्व बैंक आरबीआई की मालियाती पॉलिसी कमेटी ने आज अपनी पॉलिसी मीटिंग के अख्तितम पर अहम पॉलिसी रेपो रेट में कोई तब्दीली ना करने का फैसला किया है और इसे 5.25% बरकरार रखा है। फैसलों का ऐलान करते हुए आरबीआई के गवर्नर संजय मल्होत्रा ने कहा कि एमपीसी ने अपने रुख में भी कोई तब्दीली ना करने का फैसला किया, जबकि मौजूदा माली बरस में तरक्की की शरह के तखमीनों को 6.6% से बढ़ाकर 6.7% कर दिया। बंदरगाहों, जहाजरानी और आबी गुजरगाहों के वजीर सर्बानंद सोनोवाल ने आज मगरबी एशिया और दिगर खित्तों में बदलती हुई सूरतहाल के दरमियान भारतीय मल्लाहों की सलामती और सिक्योरिटी का जायज़ा लेने के लिए सीनियर अहदेदारान के साथ आला सतह की जायजा मीटिंग की सदारत की। सोशल मीडिया की एक पोस्ट पर जनाब सोनोवाल ने कहा कि मरकज ने मुसलसल मल्लाह पहले का तरीक़ेकार इख्तियार किया है जिसके सबब दुनिया भर में मल्लाहों की खिदमात फराहम करने वाला भारत दुनिया का दूसरा सबसे बड़ा मुल्क बना है। उन्होंने कहा कि डीजीकॉम सेंटर मुसीबत के वक्त अलर्ट की निगरानी करने और बचाव कार्रवाइयों में तालमेल की खातिर हर वक्त काम कर रहा है। जारी बहरान के दौरान फंसे हुए 4,000 से ज़्यादा भारतीय मल्लाहों को बहफाजत वापस लाया गया है, जबकि हंगामी सूरतहाल में कार्रवाई करने वाले वसीलों ने 16,000 से ज़्यादा कॉल्स और 40,000 ईमेल का जवाब दिया है। भारत ने आज पाकिस्तान को मशवरा दिया कि वो अपने कब्जे वाले जम्मू कश्मीर POJK में खूनरेजी बंद करे, अपनी सरजमीन से सरगर्म दहशतगर्द तंजीमों के खिलाफ काबिल एतमाद, काबिल तस्दीक और ठोस कार्रवाई करे, नीज भारत के उन तमाम इलाकों से फौरी तौर पर दस्तबरदार हो जाए जिन पर उसने गैर कानूनी तौर पर زبردستی قبضہ کر رکھا ہے۔ وزارت خارجہ کے ترجمان رندھیر جیسوال پاکستان کے وزیر خارجہ کی جانب سے نام نہاد یوم استحصال سے متعلق دیے گئے بیانات پر صحافیوں کے سوالوں کا جواب دے رہے تھے۔ انہوں نے کہا کہ بھارت پاکستان کی جانب سے نام نہاد یوم استحصال منانے کی کوششوں کو مکمل طور پر مسترد کرتا ہے۔ جناب جیسوال نے مزید کہا کہ مرکز کے زیر انتظام علاقے جموں کشمیر اور لداخ ہمیشہ سے بھارت کا اٹوٹ اور ناقابل تنسیخ حصہ رہے ہیں اور آئندہ بھی رہیں گے۔ 5 اگست 2019 کو کیے گئے آئینی اقدامات بھارت کا اندرونی معاملہ ہیں اور پاکستان کو ان اقدامات پر تبصرہ کرنے کا کوئی حق حاصل نہیں ہے۔ انہوں نے کہا کہ عالمی برادری اس وقت پاکستان کے زیر قبضہ جموں کشمیر پی او جے کے میں بنیادی انسانی حقوق کی سنگین خلاف ورزیوں کا مشاہدہ کر رہی ہے۔ بھارتی محکمہ موسمیات آئی ایم ڈی نے کل اتراکھنڈ، جھارکھنڈ، مغرب بنگال کے گنگا کے میدانی علاقے، اڑیسہ، وسطی مہاراشٹر، کونکن اور گوا میں شدید سے انتہائی شدید بارش کے لیے اورنج الرٹ جاری کیا ہے۔ موسمیات کے محکمے نے کل انڈمان و نکوبار جزائر، بہار، چھتیس گڑھ، کرناٹک کے ساحل علاقے، مشرقی راجستھان، ہماچل پردیش، جھارکھنڈ، ہریانہ، چنڈی گڑھ اور دلی میں بھی شدید بارش کی پیش گوئی کی ہے۔ مدھیہ پردیش سے شمال مشرق کے کچھ حصوں، جنوبی کرناٹک، ذیلی ہمالیائی علاقے، مغرب بنگال، تمل ناڈو، پدوچیری، کرائیکل اور اتر پردیش میں اسی طرح کی صورتحال کی پیش گوئی کی گئی ہے۔ جنوبی کوریا کے آسن میں جاری کوریا ماسٹرز بیڈمنٹن ٹورنامنٹ میں بھارتی کھلاڑیوں کی کارکردگی ملی جلی رہی۔ خواتین کے سنگلز میں سبھی 7 کھلاڑی دوسرے راؤنڈ میں پہنچنے میں کامیاب رہیں۔ وہیں مردوں کے سنگلز میں سبھی 6 کھلاڑی افتتاحی راؤنڈ میں ہی باہر ہو گئے۔ خواتین سنگلز میں انمول کرب، مانسی سنگھ، رکشیتا رامراج، اشمیتا چلیہا، ایشا رانی بروا، تنوی شرما اور شریانشی ویلیشیٹی نے شاندار جیت کے ساتھ دوسرے راؤنڈ میں جگہ بنا لی۔ انمول کرب نے ہانگ کانگ چین کی لوسن یان کو ہرایا جبکہ مانسی سنگھ نے کوریا کی کیم جو یون کو شکست دی۔ رکشا رامراج نے کوریا کی یون یو کو جبکہ اشمیتا چلیہا نے جاپان کی ریرینا ہیراموتو کو ہرایا۔ ایشا رانی بروا نے کوریا کی لی سو ہی کو، وہیں تنوی شرما نے چین کی اینگ کی یوان کو شکست دی۔ شریانسی ویلیشیٹی بھی چینی تائپے کی یو پو پی کو شکست دے کر دوسرے راؤنڈ میں پہنچ گئیں۔ حالانکہ آکرشی کشیپ کو راؤنڈ آف 32 میں کوریا کی کھلاڑی کے ہاتھوں شکست کا سامنا کرنا پڑا۔ خواتین کے ڈبلز کے مقابلے میں سونالی سنگھ اور ریتیکا ٹھاکر کوریا کی جوڑی کو ہرا کر دوسرے راؤنڈ میں پہنچ گئیں۔ مکس ڈبلز میں چھٹے درجے کی شروتی مشرا اور ایشان بھٹناگر نے اپنے ہم وطن کھلاڑی ستوک ریڈی، کناپورم اور رادھیکا شرما کو شکست دے کر اگلے راؤنڈ میں داخل ہو گئے۔ آخر میں خاص خبریں ایک بار پھر۔ پارلیمنٹ نے سپریم کورٹ میں ججوں کی تعداد بڑھا کر 37 کرنے کا بل منظور کر لیا ہے۔ لوک سبھا نے ڈیجیٹل بینکنگ ریکارڈز کو قانونی حیثیت دینے والے بل کو بھی منظوری دی۔ میٹا کے سی او مارک زکربرگ نے بچوں کے جنسی استحصال سے متعلق مواد، ڈیپ فیک اور پلیٹ فارم کی خامیوں پر بھارت سرکار سے معذرت کا اظہار کیا ہے۔ دفعہ 370 اور 35A کی منسوخی کے ساتھ سال مکمل ہو گئے ہیں۔ وزیراعظم نے مودی نے کہا کہ ان آئینی تبدیلیوں سے جموں کشمیر اور لداخ میں ترقی اور عوام کو با اختیار بنانے کے عمل کو فروغ ملا ہے۔ بھارت نے پاکستان سے مطالبہ کیا ہے کہ وہ اپنے قبضے والے جموں کشمیر میں خون ریزی بند کرے، دہشت گرد نیٹ ورک کا خاتمہ کرے۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
2: चर्चा का विषय है। ये आकाशवाणी है, चर्चा का विषय है। कार्यक्रम में प्रस्तुत है साइबर धोखाधड़ी से निपटने और अवैध बैंक खातों पर रोकथाम से जुड़े सर्वोच्च न्यायालय के आदेश पर परिचर्चा। इसमें भाग ले रहे हैं आर्थिक विश्लेषक शरद कोहली और बैंकिंग विशेषज्ञ अश्विनी राणा। कार्यक्रम का संचालन कर रहे हैं आनंद श्रीवास्तव।
3: जरा कल्पना कीजिए, एक पिता ने अपनी बेटी की पढ़ाई के लिए वर्षों तक पैसे जोड़े। एक बुजुर्ग दंपत्ति ने अपनी पूरी जिंदगी की बचत बैंक में सुरक्षित समझ कर रखी। एक युवा ने